अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढा थोकीले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकार गरे तर चिकित्सकीय लापरवाही नभएको बताए। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पतालभित्र व्यथितको सूची लामै छ, जुन पछिल्ला महिनाहरूमा झन पेचिलो बन्दै गएको छ। महाराजगंज स्थित त्रिविशिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक र भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्णत केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कांग्रेसले आफ्ना यसअघिका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ। नवनियुक्त मन्त्री विक्रम सिंह थामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर सिंहले सिन्धुपाल्चोककी रीता भट्टराईकी छोरीलाई आफ्नी छोरी रूबिना श्रेष्ठ कायम गरी गलत विवरण पेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पुष्टि भएपछि आयोगले आरोप पत्र दायर गरेको हो।
1: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत सीमा एकिनको काम शुरू गरिएको छ। स्वास्थ्य मन्त्रालयले वैशाख 30 गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो। सोही अनुसार कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रयास शुरू भएको हो।
2: सरकारले किसानको जोखिम न्यूनीकरण गर्न आगामी वर्ष करिब 2.25 अर्ब रूपियाँ खर्चिने भएको छ। जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, रोग व्याधि र बजार जोखिमका कारण कृषि क्षेत्र झन असुरक्षित बन्दै गएका बेला सरकारले कृषि बीमा मार्फत केही राहत दिन लागेको हो।
1: नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रभाव हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट प्रभाव हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाको अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
2: नेपाल चीन बीचको सीमानाको समग्र अनुगमन र सीमा स्तम्भ रेखदेख गर्ने कार्य भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको बीओपी टोलीले नियमित रूपमा सीमाना र सीमा स्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो। हिल्सामा रहेको सशस्त्र प्रहरी बीओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिण क्षेत्रमा स्थापना गरिएको 4 देखि 11 नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सीमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर विकले बताउनुभयो।
1: अब शेयर बजार। सोमबार वित्त समूह बाहेक सबै समूहगत परिसूचकहरू घटेका छन्। यो दिन वित्त समूहको परिसूचक भने 0.26% बढ़ेको हो। परिसूचक वृद्धिलाई हेर्दा समग्र बजार घट्दा वित्त समूहका लगानीकर्ताले भने यो दिन कमाएको बुझ्न सकिन्छ। व्यापार समूहको परिसूचक भने सर्वाधिक 1.77% घटेको हो। समग्र नेप्सी परिसूचक भने यस दिन अघिल्लो दिनभन्दा 20.27 अंकले घटेर 2735.14 बिन्दुमा बन्द भएको छ। 2749.32 बिन्दुदेखि खुलेको सोमबारको बजार 2754.58 बिन्दुसम्म पुगेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा पनि कम्तीमा 31 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। करिब 7,20,000 जनसंख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा 9 जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। भौगोलिक सर्वेक्षण संस्थाका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। जनरल सान्तोसमा एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकको भीड़भाड़ भइरहने एक लोकप्रिय किराना पसल फत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरेको देखेको बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। वर्षाका कारण प्रभावित भएको एशियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस स्टन डीएलएस पद्धतिबाट 19 रनले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुर स्थित सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।
1: अब कला तथा मनोरञ्जन। नेपाली संगीत क्षेत्रका दुई विशिष्ट साधक वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ संगीतकार सिके रसाइली भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान 2082 सम्मानित हुनुभएको छ। नेपाली संगीतमा दशकौंदेखि पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई ललितपुरमा आयोजित एक विशेष समारोहबीच सम्मान अर्पण गरिएको हो।
2: अब विचार विश्लेषणको पालो। म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँग कान्तिपुर दैनिकले संवाद गरेको छ र यो संवादका मुख्य मुद्दाहरू यस्ता छन्। जेनजी पुस्ता प्रयोगत्मक भ्रमण चाहन्छ, उनीहरू विभिन्न गन्तव्यको अनुभव लिन चाहन्छन्, त्यसलाई सहज बनाइदिनुपर्छ, यसको अर्थ सुन्दर होटल र पूर्वाधारको सहज विकास हो। काठमाडौँ कति विश्वसनीय बजार हो त्यो विषयमा चेतना बढ़ाउनु अति आवश्यक छ। मानिस नेपाल र पर्यटनमा पैसा खर्च गर्न चाहन्छन्, यो हाम्रा लागि खुशीको खबर हो। नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं शीर्षकमा म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँगको संवाद कान्तिपुर दैनिकले छापेको हो। 146 देशमा 9,900 होटल सञ्चालन गरिरहेको छ म्यारियट इन्टरनेशनलले।
1: खुम्च्याइदै प्रादेशिक मर्म शीर्षकमा सुमद घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संघ सरकार दिने र प्रदेश सरकार लिने संहिताको अवधारणा होइन, दुवैका आफ्ना स्वायत्तता र विशेषताहरू छन्। ती स्वायत्तता र विशेषताहरूलाई खाली राख्न जरूरी छ। प्रादेशिक विकासको विचार गर्ने मामला, उत्पादन र रोजगारीको मामिला, प्राकृतिक स्रोतको उपयोगिताको मामिला, प्रादेशिक र ग्रामीण औद्योगिकरणको मामिलालाई प्रदेशलाई नै विचार गर्न दिनुपर्छ, प्रदेशमा नै बहस गर्न दिनुपर्छ। त्यहीको ढुंगा माटो खोला नाला पाखा पखेरासँग ठोकिएर निस्किएको ज्ञानले प्रादेशिक विकासको ढोका खुल्छ। संघले ज्ञानको निर्यात गर्ने होइन, आयात गर्छ। आयात गरेका ज्ञान निर्यात गर्दा धेरै पक्ष लथालिंग हुन्छ।
2: उद्यमशीलताको आधार कृषि शीर्षकमा डाक्टर दीपक राज खनाल गोर्खापत्रमा लेख्नुहुन्छ। सरकारले कृषि क्षेत्रलाई उत्पादन वृद्धि मात्र नभई आय आर्जन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको माध्यमका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ। नीति र कार्यक्रमको सफलता बजेट विनियोजन भन्दा बढ़ी प्रभावकारी कार्यान्वयन, पारदर्शिता, अनुगमन तथा वास्तविक किसानसम्म सेवा र सुविधा पुर्याउने क्षमतामा निर्भर रहनेछ। कृषि क्षेत्रको रूपान्तरणका लागि घोषणाभन्दा परिणाममुखी कार्यान्वयन नै अबको प्रमुख परीक्षा हुनेछ।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरई 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्दामा पनि छैन भने जस्तो आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423625

0: नमस्ते म इन्जिरा रेग्मी.
1: नमस्ते म सुनिल कटुवाल.
2: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कटु आइसकेको छ.
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनु हुनेछ.
2: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला. थ्याङ्क यू.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: संचार प्रस्तुत गत छ
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा कृष्ण ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9842 25 25 05
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे हौ यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: त्यो चस्मा के छ जुन ममा छैन? आसमा खाली त्यसलाई मात्र साइड हान्छ
1: ब्रो
2: चस्मा
0: भोलिदेखि म पनि चस्मा हराउँछु
1: ल ल
3: ए आसमा तिमीले तिमी हाम्रो साथमा
4: लिसन बॉयज जसले मलाई त्यो चस्मा मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज
3: कस्तो सरप्राइज
4: I'll let you know later. Let's go, girls.

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुसली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: हलुवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि धुसे भनेको नाम मोटाउ सक्ने कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला।
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-92 98-422-59-750 98-420-23-562 98-42-25-25-05

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-5-20-90-137 सुकुना हॉस्पिटल विराट चौक 01-5446-786 एम्बुलेंस 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला?
7: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 98-5-20-57-792, 98-4-22-59-749, 98-4-20-23-562, 98-42-25-25-05।
8: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुके त पाइन्छ त अनि भनेको नाम कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसे। अब यो फोन नम्बर 01-5-45-787 98-4-20-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
9: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेका दश मोरन। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत, एमबीबीएस, एमएस, वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ यूरोसर्जन तथा मूत्रा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर संजु घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुरेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घण्टा डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा डाक्टर विकी शाह एमबीबीएस 24 घण्टा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घण्टा डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरङ मोबाइल नम्बर 98528427 फोन नम्बर 021548786